0: दशा दुःख दर्जा बुन्न पनि पर्थ्यो नारायण बहादुर हरे दयालु हुनाले रतन पारक हरे कुरा नै पारेको यो निकास हरे नपाइन्जेलसँग बस्छु म त हरे अन्नासन गरेर छाती भरी दुध भकालाई खोजी हन्डी दिन्छन् छाती भरी दुध भकालाई खोजी हन्डी दिन्छन् यो वर्ष दिनको कर्मचारी जीवहरूले मेरो ल्याप्स गर्छन् मेरो हात गोडा आँखा भकालाई हन्डी दिए वर्ष दिनको खानकी सिधा ल्याप्स बनाइदिए यो निकास हरे नपानी जेलसँग बस्छु म त हरे अन्नासन गरेर नारायण बहादुर हरे दयालु हुनाले रतन पारक हरे कुरा नपरेको
1: त्यहाँ हन्डी खाने मान्छे कस्ता आएका छन् भन्नुहुन्छ भने अब म त आँखा दिएको थिइनँ अघि मेरो स्थानले त दिएको थिएँ कानामा चाहिँ यार्लिङ लगाएका छातीभरि दुध भएका नाइलनको फरिया लगाएका त्यस्ता चाहिँ जाइने यसो सुब्बा हाकिमहरू चाहिँ ठट्टा मार्ने खालका तरुणीले हन्डी खाएका छन् म कानाका थिएँ.